0: That's a great way to update a classic. That was Amaraba Banerjee, was a rendition of Amkor Kiske Gamnimara from August 2006. Okay, ladies and gentlemen, it's going to be Toodle Pit from me. Stand by for the Urdu News and Cafe Extra with Farhad.
1: From the flight path at Southampton Airport to the ocean terminal at Southampton Docks, you're listening to Hours FM. 24 hours a day, Hours FM, online and on air. On 99.8 FM and online around the world, this is Southampton's Hours FM News.
2: On 99.8 FM and online around the world, and on digital DAB radio across South Hampshire, this is Southampton's Awaz FM News.
3: Ki Urdu News ke saath, main hoon Mukarram Abbas. Sabse pehle aaj ki headlines par ek nazar. Saudi Arab mein Makkah difai muahida ke तहत कमेटी का अहम इजलास मुनक्कद हुआ. ईरान ने खबरदार किया है कि अगर ईरान को एयरपोर्ट सर्विसेज और परवाजों से रोका गया तो दिगर मुल्क भी इस सहूलत से महरूम रहेंगे. फ्रांस में खराब तालीमी निज़ाम और असातिज़ा की कमी के खिलाफ स्टूडेंट्स ने पुरतशद्दुद मुजाहरा किया. अफगानिस्तान में तालिबान गवर्नमेंट के खिलाफ मुसल्ला हमलों में तेजी आ गई. सऊदी अरब आने वाले विजिटर्स के लिए वीजा एक्सटेंशन की ऑनलाइन सहूलत फराहम कर दी गई. और आज 8 अक्टूबर को आज़ाद कश्मीर भर में अर्थक्वेक डे मनाया गया. और अब इन खबरों की तफसील. सऊदी अरब के दारुल हुकूमत रियाज में मक्का दिफाई इत्तेहाद की स्ट्रेटेजिक कमेटी का हंगामी इजलास मुनक्कद हुआ. इज्तिमाई दिफाई वादों पर फौरी अमल दरामद के लिए इकदाम करने पर इत्तेफाक किया गया. लेफ्टिनेंट जनरल रिटायर्ड नोमान महमूद 3 साल के लिए मक्का दिफाई इत्तेहाद के जनरल सेक्रेटरी मुंतखब कर लिए गए. दफ्तर खारजा के मुताबिक इजलास में डिप्टी प्राइम मिनिस्टर इसहाक तार, पाकिस्तान के डिफेंस मिनिस्टर ख्वाजा आसिफ और फील्ड मार्शल आसिम मुनीर ने भी शिरकत की. इजलास में सऊदी अरब और तुर्किया के नुमाइंदों ने भी शिरकत की. पाकिस्तान ने सऊदी अरब की खुद मुख्तारी और इलाकाई सालमियत की मुकम्मल हिमायत के अज़म का इजहार किया. खराब तालीमी निज़ाम, असातिज़ा की कमी और दाखिला पॉलिसी के खिलाफ फ्रांस में स्टूडेंट्स का एहतजाज पुरतशद्दुद हो गया. एहतजाज पेरिस से निकलकर कई शहरों तक फैल गया. सड़कों पर निकले स्टूडेंट्स ने तमाम रुकावटें तोड़ डाली. कई मकामात पर जलाव गहराव किया गया. पुलिस पर फायर क्रैकर फेंके गए. पुलिस और मुजाहरी में झड़पों के दौरान दोनों जानब से सैकड़ों अफराद जख्मी हुए. 28 सितंबर से अब तक पुलिस 5,000 से ज्यादा मुजाहरीन को हिरासत में ले चुकी है. احتجاج کے باعث 400 ہائی اسکول بند ہیں جبکہ 1500 سے زائد اسکول متاثر ہیں.
4: آج 8 اکتوبر کو آزاد کشمیر بھر میں ارتھ کویک ڈے منایا گیا. اس موقع پر دعایا تقریب کا انعقاد کیا گیا جس میں 8 اکتوبر 2005 کو آنے والے 7.5 شدت کے قیامت خیز زلزلے میں لاکھوں شہداء کے لیے دعائے مغفرت کی گئی. یاد رہے کہ 8 اکتوبر 2005 کو آزاد کشمیر کے ڈسٹرکٹ باغ، راولاکوٹ اور مظفر آباد سمیت مختلف علاقوں میں قیامت خیز زلزلے سے مجموعی طور پر 1 لاکھ سے زائد افراد شہید جبکہ لاکھوں افراد بے گھر ہوئے تھے.
2: افغانستان میں طالبان گورنمنٹ کے خلاف مسلح کارروائیوں میں تیزی آ رہی ہے. افغانستان فریڈم فرنٹ نے نورستان اور کنڑ میں طالبان رجیم کی کئی چوکیوں پر قبضہ کر لیا ہے. اس سے پہلے 1 ہفتے کے دوران کئی چوکیوں پر قبضہ کیا گیا. ان کارروائیوں میں 17 طالبان اہلکار ہلاک جبکہ 10 زخمی ہوئے. سعودی عرب آنے والے سنگل اور ملٹیپل وزٹ ویزا رکھنے والے افراد کے لیے ویزا ایکسٹینشن کی آن لائن سہولت فراہم کر دی گئی ہے. سعودی عرب حکام کے مطابق سنگل اور ملٹیپل وزٹ ویزوں کی ایکسٹینشن کے لیے آن لائن درخواست دینے کی سہولت متعارف کروا دی گئی ہے.
4: سامعین، یہ تھیں اس وقت تک کی اپ ڈیٹس. مزید اپ ڈیٹس کے لیے سنتے رہیے